0: एहारा निहार, एहारा मिहार।
1: अस्सलाम वालेकुम। एहारा मिहार मी बागा मिया तो अलगुन मी बलालानी एहारा मिहार गे फिल्म तकुं कोमेबिस को तकुं खास वे फवा फिल्म का एगो तो मी हफ्ता का अलगुन मी बे मिने गे विश्का मी फिल्म। विश्का मी फिल्म की एगो तो पुरे गिन गे गो तुम फाहा कुलवे दिबेही उफेदुमे दिबेहिंगे मोळु रीति मसकते बैनल लगवा मी फेमवर गे अवार्ड लिबुनो दिबेही फिल्म बिस्मे می فیلم کی لویپا نفرتا دهیویتی کما آنیا ویریکم فینگن دیا فیلمه می فیلم کی راجچه که کوشو گویشی وارا فوریه می دکوه دی فوها فیلمه بسمه